0: یہاں پر جڑ رہے ہیں, چلیے بات کر لیتے ہیں. ہیلو,
1: ہیلو, السلام علیکم آپ دونوں کو.
2: وعلیکم السلام,
1: بات کر رہا ہوں.
0: معاف کیجیے گا, واپس سے نام بتائیے پلیز.
1: محمد اعجاز.
0: محمد اعجاز, آل رائٹ,
2: کیسے ہیں, ٹھیک ٹھاک ہیں؟
1: الحمدللہ
2: زبردست.
1: میں بھی ایک طریقے سے سائلنٹ لسنر ہی ہوں, بہت بار ٹرائی کیا لیکن کبھی اتفاق ہوا نہیں کنیکٹ کرنے کا. مے بی وائل ڈرائیونگ آئی واز ٹرائنگ کپل آف ٹائمز, بٹ وہ شاید صحیح وقت نہیں تھا. لیکن آج آپ کا ٹاپک پہ میں سوچا کنٹریبیوٹ کر رہے تھے اور تھوڑا میں فری بھی تھا آج, تو اور لکیلی آج لگ بھی گیا. بس کپل آف ایڈوائز میرے فادر کی ہے ایکچولی. وہ آئی تھنک ابھی کی جو جنریشن ہے مے بی شاید اس میں بھی ریلیونٹ ہے. ایک ایڈوائز تھی میرے فادر کی 11th میں ایکچولی. سو میں نے کیا کیا تھا کہ 11th میں میں نے اپنی ضد کے اوپر سائنس اسٹریم لیا تھا. حالانکہ میری مطلب 10th کا ریزلٹ اتنا اچھا تھا نہیں, لیکن پھر بھی میں نے تھوڑا ضد کی تھی اور میں نے سائنس چوز کیا تھا. تو اب ایک طریقے سے میں اندر سے پریشر بھی فیل کر رہا تھا کہ نہیں یار تھوڑا ریزلٹ دکھانا ہے ان کو لا کے کہ نہیں آئی کین سروائیو, کیونکہ بہت ساری نگیٹیوٹی تھی اس کے اراؤنڈ کہ یار اگر 10th کا ریزلٹ صحیح نہیں ہے تو پھر نو سائنس لینا بنتا نہیں ہے. تو جو یونٹ ایگزامس ہوتے ہیں, اگر آپ کو پتا ہو کہ ایک فرسٹ چیپٹر یا سیکنڈ چیپٹر ملا کے وہ یونٹ ایگزامس ہوتے ہیں, تو وہ ایگزامس میں آؤٹ آف آؤٹ لایا تھا. حالانکہ وہ بہت ہی فرسٹ چیپٹر ہی تھا, تو میں خوشی خوشی اپنے فادر کے پاس لے کر کے گیا کہ دیکھیے آپ بول رہے تھے نا کہ مطلب سب لوگ بول رہے نا, حالانکہ میرے فادر کبھی نیگیٹو نہیں بولے اس چیز کے بارے میں, لیکن میں وہ کیا سب لوگ بول رہے نا پڑوسی وغیرہ بول رہے ہیں کہ مشکل ہے سائنس وغیرہ, دیکھو میں آؤٹ آف آؤٹ لے کے آیا. اس ٹائم میں میرے فادر نے بولا تھا کہ یہ سب نہیں, میرے کو 12th کا ریزلٹ لا کے بتانا. سو دیٹس واٹ ہی سیڈ, اور وہ 11th کا فرسٹ یونٹ ایگزام تھا بس. اوکے, اور شاید کیمسٹری ہوگا یا فزکس ہوگا, یاد دھیان نہیں ہے مجھے, لیکن انہوں نے اس ٹائم پہ بولا تھا کہ میرے کو 12th کا ریزلٹ لا کے بتانا, یہ سب بیچ میں مت بتانا. تو پھر حقیقت میں ان کو لاسٹ میں 12th کا ریزلٹ لے کر کے ہی بتایا, اور الحمدللہ آئی اتنے پرسینٹیج آ گئے تھے کہ پھر مجھے انجینئرنگ میں مطلب ایڈمیشن مل گیا تھا اچھے کالج میں. تو یہ ایک ایڈوائس تھی ان کی جو میرے کو ابھی تک یاد ہے, اور میں وہی چیز اپنے بچوں میں پاس آن کرتا ہوں کہ ہم مطلب اوور ایکسائٹ نہیں ہو جانا چاہیے چھوٹی چھوٹی یو نو ونس کو لے کے. ہم کو بگر گول یا بگر یو نو ٹارگیٹ اچیو کرنے پہ فوکس کرنا چاہیے. کئی بار کیا ہوتا ہے ہم لوگ چھوٹی خوشیاں سیلیبریٹ کرنے میں بہت زیادہ ٹائم اسپینڈ کر دیتے ہیں, اور پھر جب ایکچوئل یو نو ٹائم آتا ہے کسی چیز کو اچیو کرنے کا, مے بھی شاید ہم وہاں پہ تھوڑا پیچھے رہ جاتے ہیں. تو یہ ایک چیز ہے میرے فادر سے مجھے پتا لگی تھی کہ بھائی نہیں ہم کو فوکس بڑے گول پہ رکھنا ہے, ان بٹوین مائل اسٹون آتے جائیں گے بس آپ اس کو کراس کر رہے جائیے, لیکن جلدی مطلب ارلی سیلیبریٹ کبھی نہیں کرنا ہے.
0: نائس, دس از بیوٹیفل, اور آپ کی جیسی میری بھی سٹوری ہے کہیں نہ کہیں ملتی جلتی.
1: اور ایک اور ایڈوائس تھی, سوری, مطلب جب میں پروفیشنل کریئر کی شروعات کی تھی, میں نے انجینئرنگ کے بعد جب میں جاب کرنا شروع کیا تھا, تو حالانکہ ہم یوز ٹو نہیں ہوتے رائٹ وہ جاب کلچر کے, وہ پریشر کے رائٹ, مطلب کسی کوئی اگر کچھ بول دیا تو برا لگتا تھا مطلب اس طریقے سے. اور جہاں سے ہم لوگ آتے ہیں وہاں پہ تھوڑا سا ہمارا لینگویج جو ہے وہ رف ہے مطلب اس طریقے سے, تو وہ پروفیشنل انوائرمنٹ یا کلچر بھی وہ ویسے تھا. مینوفیکچرنگ یونٹ تھی اور وہاں پہ اگر آپ کو یاد ہو تو آلریڈی لوگ نا مینوفیکچرنگ یونٹ میں تھوڑے سے تپے ہوئے رہتے ہیں, پلانٹ آپریشن وغیرہ کو لے کر کے تھوڑا سا پیشنس لیول ان کا کم رہتا ہے, مطلب کوآپریشن لیول تھوڑا سا کم رہتا ہے. تو میں تھوڑا سا اسٹریس رہتا تھا کہ یار بہت زیادہ کام ہے اور انکریجمنٹ نہیں ہے. تو اس ٹائم میرے فادر نے بولا تھا کہ اگر کسی نے تمہیں ہائر کیا ہے رائٹ, تو وہ فری بیٹھنے کے لیے نہیں کیا ہے, وہ تمہارے پاس سے کام لے گا. سو یو ہیو ٹو بی پریپیئرڈ مینٹلی کہ مجھے اگر ایکس اماؤنٹ مل رہا ہے مہینے کے بعد, تو مجھے اس ایکس اماؤنٹ کے لیے مجھے جسٹیفائی کرنا ہے, مجھے کام کرنا ہے کہ اگر میرے پاس 20,000 آ رہے ہیں رائٹ, تو میں کچھ کروں گا وہاں پہ, 20,000 مجھے کمانے پڑیں گے وہاں, مطلب مجھے اے سی میں بیٹھنے کے لیے کوئی بھی 20,000 نہیں دے گا. سو एक वो चीज है, मतलब ये दो चीज मेरे को अभी तक याद है और मैं भी कोशिश करता हूँ कि मैं अपने बच्चों में भी वो चीज पास ऑन करूँ कि अगर आप कहीं पे मतलब जॉब कर रहे हो या मतलब कोई भी पढ़ाई वगैरह कर रहे हो राइट, आपको वो एफर्ट डालना पड़ेगा तब जा करके आपको कुछ आउटकम मिलेगा, बिना एफर्ट के आपको आउटकम नहीं मिलेगा।
0: बहुत ही अच्छी बड़ी प्रैक्टिकल एडवाइसेस और मुझे लगता है कि तब भी ये सारी एडवाइसेस जो थी वो रेलेवेंट थी और आने वाली जनरेशन के लिए भी बहुत रेलेवेंट है। तो ऐसी एडवाइसेस आपके फादर से आपको मिली, फैंटास्टिक, बहुत ही अच्छी, बहुत अच्छा लगा सुन के हमें। थैंक यू फाइनली आप हमारे साथ जुड़ सके एंड दैट टू आफ्टर क्वाइट अ लॉन्ग, जैसे आपने कहा कि मिल नहीं पाती थी कॉल, आज फाइनली मिली तो हमें बहुत अच्छा लग रहा है आपसे बात करके। आगे भी फ्यूचर में अगर आपको टाइम मिले प्लीज हमारे साथ जुड़िए, फील फ्री टू कनेक्ट विद अस जब भी जैसे भी आपको मौका मिले।
3: बिल्कुल जी, बहुत अच्छा लगा आपसे बात करके।
0: नाइस,
2: थैंक यू जी,
0: हैव अ ग्रेट डे, टेक केयर, अल्लाह हाफिज़, बाय। सो यहाँ बहुत ही कमाल की एडवाइसेस दोनों और मुझे लगता है दोनों प्रैक्टिकल, और जैसे इन्होंने बताया ना कि फादर ने कहा कि अब तुमने साइंस स्ट्रीम ली है तो अब तुम मतलब दिखाओ करके मुझे 12th का रिजल्ट लाके दो, द सेम गोज विद मी। माय फादर वाज नेवर टू प्रो ऑफ मी डूइंग जर्नलिज्म, कभी नहीं चाहते थे वो। उनके जहन में ये था कि आई शुड डू, आई शुड गो फॉर सम कॉम्पिटिशन या कुछ और मैं करूँ। जब मैंने डिसाइड किया, आई वॉज क्वाइट इम्प्रेस्ड बाय द न्यूज एंकर्स और ये सब, जब मैंने डिसाइड किया और जब मैंने चाहा कि मैं करूँ तो उनका ये कहना था कि अब तुमने जो फैसला लिया है, क्योंकि ये मेरा नहीं है, मेरी ख्वाहिश भी नहीं है, फैसला नहीं, बट देन नाउ यू हैव टू प्रूव योरसेल्फ। अपने आप को प्रूव करने का मतलब ये है कि परेशानी लेके मेरे पास नहीं आओगे, यू आर नॉट गोना कम विद दैट। जितने भी चैलेंजेस आएंगे तुम्हें इस फील्ड से रिलेटेड, वो सारे तुम्हें अब हैंडल करने हैं। ठीक है, मैं तुम्हें टाइम टू टाइम गाइड कर दूंगा, बट देन यू हैव टू सॉर्ट इट आउट ऑन योर ओन। ये अब तुम्हें अपना फैसला मुझे सही साबित करके दिखाना है। तो मुझे एक तो ये समझ में आई कि अच्छा, मैं इस काबिल हो चुकी हूँ कि मैं अपने फैसले लूँ। पहले तो मुझे नहीं समझ में आता था, मुझे लगता था कि ज़्यादातर डिसीजंस मेरे पेरेंट्स के यानी मेरे फादर के ही हैं। तो वहाँ से मेरे लिए एक ये रास्ता, एक नया पॉइंट, एक नया एंगल खुला मेरी लाइफ में कि अब फैसले मैं खुद ले सकती हूँ। आई एम लाइक ग्रोन अप, अब मैं फैसले खुद ले सकती हूँ। और फिर चाहे जब आप फैसला लेते हैं ना तो आप 100% भी डालते हैं उसे सही साबित करने के लिए। तो आपके एफर्ट्स तो लगते ही लगते हैं कि मैं सही साबित करूं। तो मैंने अपनी भरपूर कोशिश की, उसे साबित किया और आज मैं खैर यहाँ हूँ। मैं मतलब ये तो नहीं कहूँगी कि मैंने बहुत कुछ अचीव किया, लेकिन आज यहाँ बैठकर जब मैं मेरे लिसनर्स के साथ जुड़ती हूँ, जब उनका मुझे एक पॉजिटिव फीडबैक मिलता है, तो मुझे लगता है कि अब मैंने जो है अपने फैसले को सही साबित किया है कहीं ना कहीं जाके, और मुझे खुशी मिलती है इस काम में। तो दैट इज़ समथिंग लाइक यू नो, एक पार्शियल एडवाइस थी जो तब मुझे मिली और उसने मुझे इंडिपेंडेंट बनाया, मुझे ये मौका दिया कि मैं अपने डिसीजंस लूं एंड देन उस पे मैं एडमिंट होके उसको सही साबित भी करूं। तो ये भी बहुत बड़ी चीज है। एक और चीज में मैं विषय बताना चाहूंगी कि मेरे 6th ग्रेड में मुझे याद है कि मतलब कुछ वक्त पहले मेरी अम्मा का जैसे इंतकाल हुआ था, तो हमारी लाइफ थोड़ी सी डिस्टर्ब, चेंजेस हुए काफ़ी चीज़ें, एंड हमें फोर्स किया गया था स्कूल्स में, हॉस्टल में, बोर्डिंग लाइफ एंड ऑल। तो मुझे याद है कि जब हम वेकेशंस में, समर ब्रेक्स में लौट के आए थे तो मेरे ग्रेड्स ठीक ठाक बुरे थे। ठीक ठाक बुरे मतलब अच्छे खासे बुरे थे। शायद मैं एक तो मैं अपना गुस्सा दिखाना चाहती थी कि मैं नहीं जाना चाहती थी, मुझे ज़बरदस्ती भेजा गया, तो वो मैं गुस्सा अपना दर्ज कराना चाहती थी अपने पेरेंट्स को, और इसलिए वो ग्रेड्स मैं जान के कम, एक तो आए भी जब पढ़ेंगे नहीं तो आपके ग्रेड्स कम आएंगे ही आएंगे, और मैं उसके बाद थोड़ी सी बेहिस भी थी कि मुझे अफसोस हो कि मेरे ग्रेड्स कम है, कुछ नहीं, मैं अजीब बेहिस वाले नेचर में थी। तो मुझे याद है मेरे अब्बा ने बकायदा एक पार्टी ऑर्गेनाइज की थी,
3: अच्छा,
0: जहाँ में मेरे सारे कजिन्स को बुलाया गया था, और वहाँ पर बकायदा अनाउंस किया था अब्बा ने कि हम जो है अपने बच्चों के फेलियर्स को भी सेलिब्रेट करते हैं। वो मेरे लिए बहुत ही एम्बैरेसिंग मोमेंट था क्योंकि मैं तो दूसरे तरीके से अब्बा को चाह रही थी कि मैं उन्हें दिखाऊं कि देखिए आपने मुझ पे ज़बरदस्ती ये डिसीजन थोपा और मुझे भेजा बोर्डिंग स्कूल्स में, और स्कूल में तो मैंने बुरा परफॉर्म किया और शायद इसलिए से मैं अच्छा नहीं परफॉर्म करूँगी, अब मैं इस तरह से और बुरा करूँगी। बट उन्होंने सबके सामने उस ग्रेड्स को एक तो दिखाना, क्योंकि हम छुपाते थे, जब मार्क्स ख़राब होते ना तो बच्चे अपने मार्क्स छुपाते हैं, नहीं चाहते पता चले, तो वहाँ एक तो ओपन होना, फिर पता चले कि भाई आपके फेलियर्स को सेलिब्रेट किया जा रहा है। तो वो मेरे लिए एक एम्बैरेसिंग मोमेंट भी था और मेरी लाइफ का टर्निंग पॉइंट भी था कि कोई भी चीज जो आप जो छुपा रहे हैं या जो आपको लगता है फेलियर है वो कहीं ना कहीं आपकी लाइफ के लिए एक नया रास्ता है एक नए स्किल्स को अपने आप को एक्सप्लोर करने का एक नई चीज को एक्सेप्ट करने का तो एट टाइम्स हम अपने पेरेंट्स को समझते हैं कि बहुत हार्ड है हार्श है हमारे लिए लेकिन कई बार वो कुछ जो सिखा रहे होते हैं जो हमें बता रहे होते हैं वो तरीका हो सकता है थोड़ा सा हमें उस वक्त समझ में ना आए लेकिन वो लाइफ के लिए

0: कहता हूँ कि भाई अपने फील्ड चुनिए, आप यंग हो, 21 साल के, 22 साल के, 25 साल के, मैं एक टीचिंग उसमें हूँ, तो मैं अपने स्टूडेंट से भी कहता हूँ कि अपनी जिंदगी के कुछ फील्ड बनाइए कि यार ये फील्ड है जिनमें मैं मुताला करता हूँ या ये फील्ड है जिनमें मुझे इंटरेस्ट है, तो मैं उनमें पढ़ूंगा, उनमें लिखूंगा, बाकी किसी चीज की इन्फॉर्मेशन होगी भी तो मेरे पास इट्स यूजलेस. अगर आप किसी को टेक में इंडस्ट्री हो, टेक के बारे में अच्छे खासा, तो इतना रखे कि ही हैज अनसॉल्वड इन्फो, इट इज नॉट लाइक अ रियल इन्फो कि आपने एक रील देख ली थी, आपने एक शॉर्ट देख लिया था, तो आप अब उसके बारे में गुफ्तगू कर रहे हैं कहीं पे. तो इट शुड बी सॉर्ट, आपने स्टडी की हो, बाकी आपने उसमें पढ़े हो, कुछ अच्छी बुक्स पढ़ी हो, कुछ ऑथर्स को पढ़ा हो जो मैंने जाने हो, कुछ पीयर रिव्यू जर्नल्स पढ़े हो, कुछ भी इस तरह की चीज की, यू आर लाइक रियली लर्नड पर्सन, नॉट अ सरफेसली लर्नड पर्सन. और फिर जब आप क्या ना, जब आपके टॉपिक से हट के कोई आपसे बात पूछे, मशवरा करे, या नॉट जस्ट एन एडवाइस, मे बी जस्ट talking topic, so stay silent, just say that it's not my expertise, I don't want to talk. और इसमें शर्म नहीं महसूस करनी, हमारी जिंदगी को शर्म हो जाती है, मुझे कैसे नहीं पता है ये ट्रेंड है, भाई बोलते मुझे नहीं पता,
1: हमारी ईगो का मसला बन जाता है, हमें नहीं पता,
0: हमें कैसे नहीं पता ये टॉपिक.
1: और जबकि हर दुनिया में सबको सब कुछ पता नहीं होता, और हो भी नहीं सकता,
0: और होना भी नहीं चाहिए.
1: हाँ, शायद होना भी नहीं चाहिए, ये बात भी सही कही.
0: अगर हर किसी को हर चीज पता चल जाए तो फिर लोगों का जीना मुश्किल हो जाएगा.
1: हाँ, ये बात भी बिल्कुल ठीक कही आपने, हर चीज हर को पता भी नहीं, और इसमें शर्म नहीं होना चाहिए. आप आराम से ओपनली बात कहें कि नहीं मुझे आइडिया नहीं है, मैं आपको नहीं मशवरा दे सकता,
0: मैं इस टॉपिक में जानता भी नहीं हूँ, और मैं फलां शख्स को जानता हूँ जो बता सकता है, आप उससे पूछ रहे हैं या किसी और को ढूंढ लीजिए. सबसे अच्छी एडवाइस आपकी उस वक्त यही होगी कि आप एडवाइस ना दें, कुछ
1: ये बहुत अच्छा है, सबसे अच्छी एडवाइस है एडवाइस ही ना. और एक चीज और भी है कि अगर आप कोई आपको एडवाइस दे रहा है तो आप ब्लाइंडली उसे एज इट इज फॉलो ना करें, अपने हिसाब से उसे मॉडिफाई भी करें. लोग जो है ना कि उसने कह दिया तो बस आंख बंद करके, अरे नहीं, आप अपनी सिचुएशन सिनेरियोस को थोड़ा एनालाइज कीजिए, थोड़ा देखिए कि वो फिट हो भी रही है कि नहीं हो रही.
2: सही बात है,
1: उसको मॉडिफाई करके देखिए.
0: हाँ, मशवरा लेने से पहले खुद भी स्टडी करना चाहिए,
1: वो तो बहुत इम्पोर्टेंट
0: है, आपने खुद गौर किया कि नहीं, मशवरा पर रिलाई मत करें, मुझे कोई लाइफ में कोई चीज आई, चीज फौरन चले अब्बू बता दे, अम्मी बता दे, भाई बता दे, बॉस बता दे, कोई भी बता दे.
1: हाँ, ये बात तो है, लेकिन
0: पहले आपने खुद उसमें टाइम स्पेंड किया है कि नहीं किया है, आपने एटलीस्ट उसमें कुछ टाइम गुजारा है कि नहीं, सोचते हुए कि यार इसके बारे में क्या कर सकता हूँ, क्या पॉसिबिलिटीज है.
1: इसीलिए आज की दुनिया जो है ना, वो देखिए
0: खुद सर्च मार सकते हैं क्या क्या हो रहा है.
1: हाँ, और देखिए इसीलिए शायद फोर्स किया जा रहा है क्रिटिकल थिंकिंग की तरफ.
2: हाँ,
1: हर किसी को वर्कशॉप्स लोग ले रहे हैं, सीख रहे हैं, स्किल को इम्प्रूव करने की, कि हम क्रिटिकली थिंक कर पाते हैं कि नहीं, हम उसको हर एंगल से एनालाइज कर पाते हैं कि नहीं. और ये कोई कर पाता है तो वो एक अच्छा मशवरा भी दे पाता है, और वो खुद भी अपनी लाइफ में अच्छे अच्छे डिसीजंस ले पाता है. तो ये बहुत इंपॉर्टेंट है कि आप थोड़ा सा स्पीक, जो कहते हैं ना, स्पीक बिफोर, थिंक बिफोर यू स्पीक, थोड़ा सा टाइम लीजिए, पॉज लीजिए, सोचिए, और अगर आपको लगता है कि हाँ आप अच्छा मशवरा दे सकते हैं, देन गो फॉर इट, अदरवाइज मत दीजिए.
2: सही है, जैसे अच्छा नाम भूल गई मैं आपका, नाम क्या है?
1: अहमद.
2: अहमद, जबरदस्त अहमद, बहुत अच्छा लगा आपसे बात करके, वो बहुत अच्छी,
1: बहुत ही अच्छी एडवाइस, जबरदस्त कॉल, थैंक यू सो वेरी मच.
2: थैंक यू,
1: थैंक यू जी, अल्लाह हाफिज.
0: सुनते रहेंगे आपको,
2: अल्लाह हाफिज,
1: इंशाल्लाह इंशाल्लाह, प्लीज जरूर सुनते रहिएगा, और हम भी चाहेंगे कि आप फर्दर भी हमारे साथ जुड़े.
2: जबरदस्त भाई, बहुत ही अच्छी कॉल और बहुत ही अच्छी इन्होंने बात की, यही अच्छा भी थोड़ी देर पहले हम बात कर रहे थे,
1: हम शायद कंक्लूड करते हैं. सही,
2: बिल्कुल जी, इन्होंने तो इन्होंने बड़े अच्छे तफसील के साथ और सारी चीजें बता दी. बिल्कुल ऐसे ही है कि मशवरा करते वक्त भी आपको जरा सोचना समझना चाहिए. अच्छा, इस पे मुझे याद आया एक मैंने वाकया पढ़ा था हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का, वो एक जगह से जब मदीना आए ना, तो वहां पे उन्होंने देखा कि कुछ लोग जो खजूरें लगाते हैं तो वो कर रहे थे. अच्छा, वहां पे कुछ एक, मुझे सही तरह से वो पता नहीं है टर्मिनोलॉजी क्या कहते हैं उसे, कुछ खजूरों को कुछ उसकी कुछ की जाती है इस तरह से ना, एक दूसरे के साथ मिलाया जाता है, कुछ इस तरह का कुछ मामला होता है, क्या कहते हैं उसे एग्जैक्टली मुझे वर्ड याद नहीं आ रहा, तो वो की जा रही थी. तो मतलब दो खजूरों की समझो कि कुछ वो होती होंगी ना, अलग अलग टाइप की खजूरें होती हैं, तो उनको ब्रीड्स, उनको मिलाया जाता है, कुछ इस तरह के किया जा रहा था. तो वहाँ से गुजरे तो उन्होंने ऐसे ही कहा कि अगर तुम ये ना करो तो बेहतर है, ऐसे करके. तो उन लोगों ने समझा कि इन्होंने कहा है तो मशवरा ही होगा, तो उन्होंने नहीं किया उस साल, और उस साल फसल इतनी अच्छी नहीं हुई. تو بعد میں انہوں نے جا کے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم ہم نے آپ کے کہنے پہ اس دفعہ ہی نہیں کیا جبکہ ہم کرتے تھے, تو انہوں نے کہا کہ نہیں میں تو ایک اپنے طور پہ میں نے خیال ظاہر کیا تھا اور میری ہر بات کو تم اس طرح سے نہ لیا کرو, مطلب اگر کوئی میں وہی بتا رہا ہوں اللہ تعالیٰ کی طرف سے تو اس بات کو اس طرح تم لو کہ ہاں یہ اللہ تعالیٰ کی طرف سے حکم ہے, لیکن میں نے تو ایک اپنا خیال ظاہر کیا تھا, میں نے کوئی ایسا نہیں کہا تھا, اور جس چیز کو تم مجھ سے بہتر جانتے ہو اس میں وہ کیا کرو جو تمہیں صحیح لگتا ہے.
1: اب دیکھیے
2: حضور اکرم صلی اللہ علیہ وسلم کہ انہوں نے کہا کہ اس کے بارے میں نہیں جانتا, مجھے نہیں پتا تھا, میں تو ایک اپنا خیال ظاہر کیا تھا, اس کو اس طرح سے نہیں کہا تھا, تو ہر چیز کے بارے میں اس طرح سے نہیں لیا کرو, جو اللہ تعالیٰ کی طرف سے میں کہتا ہوں وہی ہے, قرآن ہے, اس کو تو ویسے ہی لو ایز اٹ از, لیکن یہ اپنی جو چیزوں میں تم خود بہتر جانتے ہو جن کے تم خود ماسٹر ہو تو اس میں میری نہیں مشورہ لیا کرو, زیادہ بہتر تمہیں پتا.
1: اور ایک چیز اور میں نے دیکھا کہ کچھ لوگ جب ایڈوائس کسی کو دے رہے ہوتے ہیں تو جس طرح سے دے رہے ہوتے ہیں وہ جو آپ نے سچویشن بتائی ہے, اب کیا ہے کہ جب آپ ایکسپلین کرتے ہیں تو آپ 100% ساری چیزیں, سارے پوائنٹ, سارے ایلیمنٹس تو نہیں ایکسپلین کر پاتے, تو آپ اپنے حساب سے جو بتاتے ہیں, اور پھر وہ بندہ جو ہے اس ایڈوائس کو جب امپلیمنٹ کرتا ہے تو وہ ویسے ہی کرنا چاہتا ہے جیسے اس نے بتایا, تو اس میں بھی بہت سارے چیلنجز آتے ہیں. تو یہ بات ہے کہ آپ اپنا پورا دماغ لگائیے, تھوڑا سا ٹھیک ہے آپ نے مشورہ لیا سپرفیشلی, آپ اس کو اڈاپٹ بھی کریں, اسے امپلیمنٹ بھی کریں, بٹ دین اپنے سیناریو کو کراس چیک کرتے ہوئے.
2: ایگزیکٹلی,
1: ایک دم 100% بلائنڈلی کسی کی بھی بات پر میں یہ نہیں کہوں گی ٹرسٹ نہیں کریے, لیکن بلائنڈلی ایک دم ایز اٹ از اسے کاپی مت کریے.
2: آ جائیں آپ فوراً سے, مطلب اکثر ایسا ہوتا ہے جیسے جب میری رشتے کی بات چل رہی ہو گیا تھا ایک طرح سے نا, مطلب نکاح ہو چکا تھا, وہ تو ہو ہی چکا تھا, تو اس کے بعد مجھے یاد ہے کہ امی پپا نا مطلب ایک تھے تھوڑے سے ایسے صاحب, تو ان کے سامنے ذکر کیا تو وہ تھوڑا سا ان کے معاملے میں کہا جاتا تھا کہ ان کو کچھ علم وغیرہ پڑھنے پڑھانے والے ہیں اس طرح کے, تو انہوں نے کہا یہ کیا کیا تم نے, یہ تو بہت ہی غلط کر دی, اور اب کچھ سے مطلب بتا رہے ہو, یہ تو پہلے بتانا چاہیے تھا. تو اچھا مجھے تھوڑا سا غصہ بھی آیا تھا کیونکہ ظاہر سی بات ہے کہ میرا تو ایک رشتہ بالکل بن چکا تھا اور امی بہت پریشان ہو گئی تھی کہ شاید ہم نے کچھ غلط فیصلہ کر لیا ہے, لیکن مطلب اس وقت میں نے امی کو پھر ان کے سامنے تو نہیں کچھ کہہ سکتی تھی, لیکن بعد میں گھر پہ جا کے میں نے کہا امی آپ کو مطلب اتنا زیادہ ایکسٹرا اس چیز کے بارے میں سوچنے کی کیا ضرورت ہے, ان کو مطلب ایسا کسی کے پاس بھی علم نہیں ہوتا, یہ غیب کے معاملات ہوتے ہیں, کوئی اگر دعویٰ کر بھی رہا ہے تو اس کے اوپر اتنا زیادہ وہمی نہیں ہونا چاہیے, اور پھر الحمدللہ مطلب بات کی زندگی نے سب کچھ الحمدللہ سب کچھ صحیح ہوا, تو یہ نہیں ان وہموں میں اور بعض اوقات ان چیزوں میں نہیں پڑنا چاہیے, خاص طور پہ شادی بیاہ کے جو معاملات ہوتے ہیں نا, ادھر آپ نے دیکھا ہوگا کہ بہت لوگ بہت سیانے بن کے بتا رہے ہوتے ہیں, غلط مشورہ دے رہے ہوتے ہیں, ہم سے پہلے پوچھ لیتے بھائی, ہم سے معلوم کر لیتے یہ وہ, تو یہ بڑی اچھی ان بھائی نے بات کی تھی احمد نے کہ کچھ چیزیں نا ایک تو آپ کی اپنی اس کے اوپر پوری ریسرچ ہونی چاہیے, دوسری چیز یہ کہ ایک جو استخارہ والا معاملہ ہے, اچھا ہم لوگ نا استخارے کو وہی اسی طرح سے سمجھتے ہیں کہ ہم دعا پڑھیں گے رات میں ہمیں کوئی خواب آئے گا اور یہ وہ, ویسا نہیں ہوتا,
1: راستے ویسے
2: آپ کے راستے ویسے بن جاتے ہیں, اور پھر دوسری چیز یہ کہ آپ کے دل میں نا دو تنہا کا ایک معاملہ چل رہا ہوتا ہے, جیسے ابھی بھی تم بیٹھ کے کسی چیز کے بارے میں سوچنا چاہو گی نا تو ایک تمہیں پازیٹیو تھاٹ آئے گی, ایک تمہیں نیگیٹو تھاٹ آئے گی, تو اللہ تعالیٰ کی طرف سے جو تھاٹ ہوتی ہے وہ پازیٹیو ہوتی ہے, کنسٹرکٹیو ہوتی ہے, لیکن اسی طرف جو تمہیں نیگیٹو خیال آ رہا ہوتا ہے وہ شیطان کی طرف سے ہوتا ہے, تو اپنے دل کو بھی سمجھنا, جس کو ابھی جیسے تم نے بات کی تھی کہ کون سی تھنکنگ, کریٹیکل تھنکنگ, تو یہ بھی بڑا ضروری ہے کہ آپ اپنی زندگی میں پوز کریں, اپنے آپ تھوڑا سا بیٹھ کے جس کو میڈیٹیشن کہتے ہیں یا سب کچھ, اپنے آپ الگ وقت گزاریں, اپنے آپ کو سمجھنے کی کوشش کریں, اپنے دل کی آواز کو سمجھنے کی کوشش کریں, کیونکہ آپ کے دل میں جو خیال آتا ہے نا, ہر وہ خیال جو آپ کو نفع دیتا ہے وہ من جانب اللہ ہوتا ہے, تو اس کو اس کے اوپر غور کریں. بعض اوقات ہم اپنے دل کی آواز کو جھٹک دیتے ہیں, دبا دیتے ہیں, لیکن کیا پتا وہ اللہ تعالیٰ کی طرف سے, اور میں نے اپنی زندگی میں
1: اسی میں کہتی ہوں کہ جو انٹیوشن انسٹنکٹس, جو آپ کو ایک اندر سے آواز آ رہی ہوتی ہے, جو انر وائس ہے آپ کی, وہ ہمیشہ آتی ہے, کوئی بھی آپ فیصلہ کرتے ہیں ہمیشہ دو وائسز ہیں.
2: بعض اوقات کیا ہوتا ہے, اچھا آپ کسی بندے سے ملتے ہو, میرے ساتھ بڑی دفعہ ہوا ایسا, میں کسی سے پہلی دفعہ ملی اور میرے دل میں یہ خیال آیا کہ یار کچھ گڑبڑ ہے, ٹھیک ہے, اور میں نے اس کو اگنور کر دیا, میں نے کہا کہ نہیں میں غلط سمجھ رہی ہوں, بعد میں مجھے بائی دا ٹائم پتا چلا کہ وہ جو پہلا خیال تھا وہ صحیح تھا, اور میں نے اس چیز کو اس وقت سمجھا نہیں تھا. تو یہ ہمیشہ ہوتا ہے آپ کے ساتھ, اللہ تعالیٰ آپ کو وارن کرتا ہے, اور ظاہر سی بات ہے اللہ تعالیٰ آپ کے سامنے آ کے تو نہیں کرتا, آپ کے دل میں بات ڈالتا ہے, اس اپنے اندر کی آواز کو ضرور سنا کریں جو پازیٹو اور کنسٹرکٹیو ہوتی ہے, کیونکہ وہ اللہ تعالیٰ کی طرف سے ایک رہنمائی ہوتی ہے.
1: بالکل صحیح, بہت ہی اچھی بات. اور ایک کالر بھی ہمارے ساتھ یہاں پہ جڑ رہے ہیں. ہیلو,
3: السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. کیسے ہیں اظہر جی؟ آپ خیریت سے؟
3: اللہ کا احسان ہے شکر الحمدللہ. اور سب سے بڑی بات پہلی بات جیسو صفا جی کو بہت بہت ویلکم.
2: صفا نہیں ہوں میں, ناوش ہوں.
1: مجھے لگتا ہے بہت سارے لوگوں کی آواز
2: اور میری آواز تو بالکل بھی نہیں ملتی یار. ادھر تو میرا بالکل اختلاف ہے. نہیں نہیں بالکل بھی نہیں ملتی, ہم دونوں بالکل الگ الگ ہیں.
3: 107 سے ایسی محبت ہے تاکہ یعنی کون کب آتے کب جاتے نہیں معلوم.
2: یہ پتہ

0: आप सुन रहे हैं समर स्पोर्ट विद स्पोर्ट्स जर्नलिस्ट मोहम्मद अमीन ओनली ऑन एफएम 107 दिल से देसी।
1: हाँ जी भाई लोग, मैं वापस आ चुका हूँ ब्रेक के बाद इस शो में समर स्पोर्ट्स में। और ब्रेक से जाने से पहले एक सवाल पूछा था, किस भारतीय बॉलर ने टेस्ट क्रिकेट में सबसे पहले हैट्रिक लेने का वो मकाम हासिल किया था। एंड ऑप्शन ए है जसप्रीत बुमराह, ऑप्शन बी है इरफान पठान और ऑप्शन सी है हरभजन सिंह। आप लोग देखते रहिए, ढूंढते रहिए, तब तक मैं कुछ और आप लोगों के सामने पेश करता हूँ। कुछ न्यूज़ हैं, कुछ अपडेट्स हैं और फ्रेंच लीग फुटबॉल में लीग वन जिसको हम कहते हैं लीग वन में लीग वन में पीएसजी यानी पेरिस सेंट जर्मन और लिल का मुकाबला जो है 2-2 गोल से ड्रॉ रहा। और लिल LILLE लोग अक्सर इसको लीले पढ़ लेते हैं, तो लीले नहीं है, लिल कहते हैं, फ्रेंच वर्ड है। तो LILLE इज अ फ्रेंच क्लब है जिसको हम प्रोनाउंस करते हैं लिल। सो पीएसजी वर्सेस लिल का मुकाबला 2-2 गोल से ड्रॉ रहा। और वहीं अगर सेरिया की बात करूं, यानी इटालियन लीग को सेरिया कहते हैं, सेरिया SERIE और ए इन कैपिटल, तो सेरिया में जब देखेंगे सेरिया तो वो इटालियन लीग है। तो इटालियन लीग में एसी मिलान ने वेनेजिया को 2-0 से हरा दिया है। और ये कुछ अपडेट्स फ्रॉम द फुटबॉलिंग पॉइंट ऑफ व्यू। और अभी थोड़ा सा टेबल्स पर चलते हैं, ऑन कतर स्टार्स लीग के टेबल्स पर थोड़ा सा नज़र डालते हैं कि कतर स्टार्स लीग में कौन चल रहा है टॉप। जैसे कि ऑब्वियसली असद जो है मुसलसल 2 मैचेस जीतकर सबसे टॉप पर है 6 पॉइंट्स लेकर, और रयान भी 2 मैचेस में दोनों ही जीत लेकर उन्होंने 6 पॉइंट्स लिए। लेकिन गोल डिफरेंस, जैसे कल का जो परसों का जो मैच हुआ था असद का और कतर स्पोर्ट्स क्लब के दरमियान, उसमें असद ने 6-2 से जीतने के बाद दे आर राइट एट द टॉप, 9 गोल्स एंड गोल्स अगेंस्ट 3। सो देयर इज अ डिफरेंस है एंड गोल डिफरेंस में +6 विच इज़ काफ़ी स्ट्रॉन्गर है। शमाल जो है उनको भी जीत मिली है और दे आर ऑन द थर्ड विद देयर 4 पॉइंट्स फॉलोड बाई अल-दोहेल 4 पॉइंट्स और अशहानिया जो है 3 पॉइंट पर। एक कमाल का मैच हुआ था लुसेल वर्सेस लुसेल का मैच हुआ था अल-अहली के अगेंस्ट में, लुसेल ने अल-अहली को रोक दिया 2-2 गोल्स। यानी लुसेल का फर्स्ट पॉइंट है, दैट्स अ मेजर न्यूज़ कतर स्टार्स लीग में। लुसेल पहली मरतबा दे आर प्लेइंग इन द कतर स्टार्स लीग और लुसेल ने एक बेहतरीन परफॉर्मेंस देते हुए दे हेल्ड कतर अल-अहली को होल्ड कर लिया है और 2-2 गोल्स पर यह मैच खत्म हुआ था। सो फाइनली लुसेल हैज़ ओपन देयर अकाउंट इन द कतर स्टार्स लीग। एक नज़र डालते हैं ऑन द इंग्लिश प्रीमियर लीग में, इंग्लिश प्रीमियर लीग में भी मैचेस हो रहे हैं और मुसलसल कुछ ना कुछ चल ही रहा है। और आज जो मैचेस हैं, पहले तो बता दूं आज के मैचेस क्या हैं। चेल्सी का मैच है ब्राइटन के अगेंस्ट में, और वहीं लीड्स के अगेंस्ट में है ब्रैंटफोर्ड, और सन्डरलैंड के अगेंस्ट में फुलहम है, और मैनचेस्टर यूनाइटेड के अगेंस्ट में है इप्सविच टाउन। और कल जो मैच हुआ था वो न्यूकासल ने स्पर्स यानी टॉटनहम हॉटस्पर्स को 2-0 से हराया, और वहीं हल ने कोवेंट्री को 1-0 से हराया। टेबल पर सबसे टॉप पर है मैनचेस्टर सिटी 2 मैचेस में, अभी तो शुरू हुआ है। जैसे कि कतर स्टार्स लीग है वैसे ही सारे लीग्स हैं, अभी शुरू ही हुआ है एंड ऑल लीग्स आर पैटर्न वही है, यू नो शुरुआत उनके होते हैं अगस्त एंड या मिड अगस्त पे। तो कतर का जो लीग है वो 19 तारीख से शुरू हुआ था। सो ओवरऑल अभी सब टीमों ने 2-2 मैचेस खेल चुके हैं और अभी जस्ट शुरुआत है, अभी तो बहुत सारे चेंजेस हमें देखने को मिलेगा। वहीं अगर स्पेनिश लीग की थोड़ा सा बात कर लूँ, स्पेनिश लीग में क्या चक्कर है देख लेते हैं। स्पेनिश लीग इज़ नोन एज ला लीगा, और वहाँ पे एटलेटिको मैड्रिड जो है 3 मैचेस खेलकर 7 पॉइंट्स लेकर टॉप पर है। अलावेस जो है उसके पास भी 7 पॉइंट्स हैं, लेकिन गोल डिफरेंस में एटलेटिको मैड्रिड से टॉप। बार्सिलोना अभी 2 मैचेस में 2 जीत और 6 पॉइंट्स, ऑब्वियसली बार्सिलोना विल ट्राई टू मेक इट अप। इसका मतलब नहीं कि मैं बार्सिलोना का कोई फेवर कर रहा हूँ, बार्सिलोना इज़ ए नंबर वन टीम इन दिस लीग और पिछले साल के ये चैम्पियन टीम रही हैं, और ऑब्वियसली दे आर वन ऑफ द फेवरेट्स टू डिफेंड और विन दिस टाइटल नेक्स्ट टाइम। अच्छा अब चलते हैं हमारा अगला सेगमेंट जो आखिरी सेगमेंट है, आप देखते हैं किन किन साहबों ने अभी इस बार किया है जवाब हमारा जो क्वेश्चन था, अब जवाब पे आ जाते हैं। और सवाल ये था कि इंडियन क्रिकेट में पहला बॉलर, वो बॉलर कौन बॉलर था जिन्होंने फर्स्ट टाइम हैट्रिक लिया था। मुमताज़ अहमद बहुत बहुत शुक्रिया, और कौन रिजवान बहुत बहुत शुक्रिया, अस्सलाम वालेकुम, वालेकुम सलाम। एंड स्नूनम कौन है ये, अफरीदी साहब बहुत बहुत शुक्रिया, आपने सही जवाब दिया है। मैं जब नाम बता दूंगा कौन है رئیس خان صاحب بہت بہت شکریہ، آپ کا بھی جواب ہے صحیح ہے. اور یہ ہے کون، خان صاحب، خان صاحب نام نہیں لکھتے ہیں، صرف خان لکھتے ہیں، آئی ایم خان. یہ اینی وے ابھی میں آپ لوگوں کا نام اب پڑھ دیتا ہوں. اینڈ السلام علیکم، انصر عرفان پٹھان، گلریز انیس. گلریز صاحب آپ کا جواب جو ہے وہ صحیح نہیں ہے، عادل صحیح جواب دیتے ہیں، آپ بھی آپ نے دے دیا ہے. اور ممتاز کا میسج میں پڑھنا چاہوں گا. جی ہربھجن سنگھ 2001 آسٹریلیا کے اگینسٹ میں، اور رکی پونٹنگ، ایڈم گلکرسٹ اور شین وان. آپ نے تو پورا انفارمیشن ہی آپ نے یہاں پہ ڈال دیا، بہت بہت شکریہ، بہت بہت شکریہ ممتاز. عرفان پٹھان 2006 پاکستان کے اگینسٹ میں، اور جسپریت بمراہ جو ہے ویسٹ انڈیز کے اگینسٹ میں 2019 میں. سو دا رائٹ آنسر از ہربھجن سنگھ. ہربھجن سنگھ پہلا بولر انڈیا کا جنہوں نے ہیٹ ٹرک لینے کا وہ اچیومنٹ اور مائل اسٹون سیٹ کیا تھا اگینسٹ آسٹریلیا 2001 میں، اور انہوں نے آؤٹ کیا تھا رکی پونٹنگ کو، ایڈم گلکرسٹ کو اور شین وان کو. عرفان پٹھان 2006 میں پاکستان کے اگینسٹ میں، اور جسپریت بمراہ جو ہے ویسٹ انڈیز کے اگینسٹ میں 2019 میں. سو ان آل دیکھا جائے تو ہربھجن سنگھ آف اسپنر اور بڑا ہی اٹیکنگ آف اسپنر تھے انڈیا کے، اینڈ وہ کمال کا بولر رہے ہیں، بڑا ہی اٹیکنگ. اور ان کو اس اٹیکنگ موڈ میں ڈالنے کے پیچھے ایک کپتان کا رول رہا ہے ممتاز، آپ کو پتا ہوگا سورو گانگولی. تو سورو گانگولی نے اس بولر کے اندر میں اتنا کانفیڈنس کوٹ کوٹ کے بھر دیا تھا کہ ہربھجن سنگھ کو کھیلنا واز ڈیفیکلٹ. ہربھجن سنگھ کو اٹ واز ریئلی ان پلیبل آن سرٹن پچز، آن سرٹن وکٹس. اور وہ اور انیل کمبلے، یہ دونوں کا جو دونوں اینڈ سے ان کا جو اٹیک ہم دیکھنے کو ملتا تھا، اینڈ دیٹ واز ریئلی ان پلیبل، ویری ڈیفیکلٹ ٹو پلے. انیل کمبلے کا فاسٹر بیکاز وہ لیگ اسپنر، اور ہربھجن سنگھ آف اسپنر تھے. تو دونوں ڈفرینٹ ویریشنز آف اسپن بولنگ میں انڈیا کو کافی سکسیز اس ٹائم ملی انڈین ٹیم کو. اور جن صاحب نے دیا ہے جواب صحیح، ان کا نام میں پڑھ دیتا ہوں، رضوان بہت بہت شکریہ، اور جی افریدی صاحب بہت بہت شکریہ، اور رئیس خان صاحب بہت بہت شکریہ. ہربھجن سنگھ اور جسپریت بمراہ آپ نے دونوں نام دے دیا. ہربھجن سنگھ واز دا فرسٹ بولر، ڈیفینیٹلی آپ نے سیریلی لکھا ہے، لیکن ہربھجن سنگھ فرسٹ بولر، جسپریت بمراہ بہت بعد میں 2019 میں انہوں نے اس ریکارڈ میں بھی اپنا نام لکھوایا تھا. ہرجندر سنگھ بھی کہتے ہیں ہربھجن سنگھ، میں کنفیوز ہو رہا ہوں، ہرجندر سنگھ، ہربھجن سنگھ، ہربھجن سنگھ از دا رائٹ آنسر. ہرجندر سنگھ جی بہت بہت شکریہ. اور انہوں نے، خان صاحب نے بھی لکھا ہے کہ انہوں نے بھی بڑا ہی زبردست میسج لکھا ہے، کن کن کو آؤٹ کیا تھا، کیا کیا کیا تھا. سو مسلسل تین گیندوں پر انہوں نے آؤٹ کیا تھا ایڈم گلکرسٹ اور شین وان کو آؤٹ کیا تھا، بالکل صحیح، اور اس سے پہلے رکی پونٹنگ. تو بہت بہت شکریہ آپ لوگوں نے. اٹ از می مندیپ ہربھجن سنگھ، بہت بہت شکریہ مندیپ سر، بہت بہت شکریہ آپ نے اس کوئز پہ آپ لوگوں نے حصہ لیا. ہربھجن سنگھ ون آف دا بیسٹ آف اسپنرز، اگر سن 2000 کی بعد کی بات کروں تو اس ٹائم سے لے کے آج تک اگر دیکھا جائے ہربھجن نے بہت ہی میچ وننگ پرفارمنسز ہی ہیز گیون ٹو فار انڈین کرکٹ. اور جلندھر کے رہنے والے ہیں، اور ان کا جو انڈین ٹیم کے ساتھ رہا ہے، جو ان کا پرفارمنسز جو آج بھی لوگ یاد کرتے ہیں. انفیکٹ ایک ٹائم تھا وہ بہت اسٹرگل کر رہے تھے رنجی ٹرافی میں، اور ٹیم سے باہر بھی ہو گئے تھے، تو ان کا جو مینٹل اسٹرینتھ تھا، مینٹل جو ایک ہوتا ہے نا کانفیڈنس لیول تھا، وہ ایک دم ٹوٹ چکا تھا. وہاں جا کے بشن سنگھ بیدی صاحب نے ان کو کافی وہ کیا کہتے ہیں کہ ٹریننگ دی، الگ ٹریننگ دی کہ کہاں پہ ان کی گرپنگ ہوتی تھی اور کہاں پہ وہ بال کو ڈیلیور کرتے تھے. پہلے تو ان کا بولنگ آرم بھی تھوڑا سا الٹا سیدھا تھا، اور بیدی صاحب کے ٹریننگ میں تھوڑا بہت ہربھجن جو ہے وہ کانفیڈنس دھیرے دھیرے ریگین کیا، اور اس کے بعد یہ رنجی ٹرافی میں چھا گئے، اینڈ فائنلی ہی واز بیک ٹو دا انڈین اسکواڈ، اور ان کو ملا سورو گانگولی، اور سورو گانگولی نے ان کے

0: ही पल्ले पर नाप नहीं सकते। माशरती नमूद के लिए ये सोचना कि शौहर खुफिया नाजायज ताल्लुक रख ले मगर दूसरी शादी न करे अखलाक एतबार से मसले को हल नहीं करता बल्कि उसे और संगीन बनाता है। अब आते हैं मर्द की जिम्मेदारी या मर्द की कवामियत के सिलसिले में जो मसला है कि कुरान ने मर्द को घर में कवाम क्यों करार दिया। क्या कवामियत का मतलब ये है कि मर्द औरत से अफजल है? क्या इसका मतलब हुक्म चलाना और अपनी मर्जी मुसल्लत करना है? और आज जब ख्वातीन तालीम इल्म और पेशावराना मैदानों में बड़ी बड़ी जिम्मेदारियाँ संभाल रही हैं क्या घर की कवामियत मर्द के पास क्यों? तो यहाँ दरअसल लफ्ज़ कवामियत को सही माने में समझना होगा। कवामियत कोई अशाही तख्त नहीं, ये जिम्मेदारी का बोझ है। कवाम होने का मतलब ये नहीं कि मर्द सोफे पर बैठा हुक्म देता रहे और बाकी सब उसके इताअत में दौड़ते रहें, बल्कि वो घर, बीवी, बच्चों, नानो नफका, तालीम, मुस्तकबिल और ख़ानदान की मजमूई निगहदाश्त के बारे में ज़िम्मेदार है। वह कवामियत एजाज़ से पहले अमानत, इख्तियार से पहले जिम्मेदारी और हुक्म से पहले जवाबदेही है। और यही वो मकाम है जहाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अजीम तालीम सामने आती है, कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अन रायतिही, तुम में से हर शख्स निगहबान है और हर शख्स से उसकी रायत के बारे में सवाल किया जाएगा। इसी तरह मर्द अपने घर वालों का निगहबान है और उससे उनके बारे में पूछा जाएगा। तो बात सिर्फ ये नहीं कि कवाम कौन है, असल सवाल ये भी है कि क़यामत के दिन जवाब दह कौन है। तो यहीं से कवामियत का मफहूम अक्सर बदल जाता है कि ये फोकियत का ताज नहीं रहता बल्कि जवाबदेही की अमानत बन जाता है। और शायद इसी जाविये से देखा जाए तो मालूम होता है कि इस्लाम ने मर्द से सिर्फ ये नहीं कहा कि तुम्हें इख्तियार दिया गया है बल्कि उसके कंधों पर यह जिम्मेदारी भी रख दी कि तुमसे पूछा जाएगा। इसी तरह दूसरी तरफ अल्लाह ताला ने औरत के सुपुर्द इस तरह की एक जिम्मेदारी और गैर मामूली जिम्मेदारी हम इसे कहेंगे ये रखी है जिसे मर्द चाह कर भी अदा नहीं कर सकता। यहाँ हमल का मरहला है, बच्चे को अपने वजूद में परवान चढ़ाना, उसे दुनिया में लाना, इब्तदाई तरबियत उन्हें गहदाश्त, तो ये मामूली फ़राइज नहीं, एक पूरी इंसानी नस्ल की बुनियाद उन्हीं जिम्मेदारियों से उठती है। फिर घर के दूसरे बड़े इंतज़ामी और माली बोझ, मसलन कफालत, अखराजात, ख़ानदान के मामलात और दूसरी जिम्मेदारियाँ मर्द के कंधों पर रखी गई हैं। अगर घर की तमाम कवामियत भी औरत ही को दे दी जाए, वो हमल और विलादत की मशक्क़त भी उठाए, बच्चे की परवरिश भी करे और फिर घर से बाहर निकल कर तमाम माली कफालत, अखराजात और दूसरे इंतजामी बोझ भी तनहा अपने सर ले दे, तो सवाल ये है कि क्या औरत के साथ ये इंसाफ होगा या उस पर जिम्मेदारियों का एक और पहाड़ रख देना है। तो ओवरऑल घर को बहरहाल नज़म चाहिए, किसी बच्चे को उसका जिम्मेदार नहीं बनाया जा सकता, न किसी ऐसे बाहर के शख्स को जो उस घर के हालात से वाकिफ ही ना हो। चुनांचे ख़ानदान के मजमूई नज़म और कफालत की जिम्मेदारी मर्द पर रखी गई है। आज के ख्वातीन तो माशाल्लाह आला तालीम याफ्ता हैं, PhD रखते हैं, किसी बड़े इदारे की सरबराह हैं। कभी कभार उनके मुकाबले में शौहर जो होते हैं ना, वो इतने तालीम याफ्ता भी नहीं होते, क्योंकि ख्वातीन आज काफ़ी आगे बढ़ चुकी हैं। तो ये सवाल कोई कर सकता है कि अगर खातून तालीम के हवाले से फोकियत रखता हो तो कवामियत शौहर के पास क्यों रहे, क्योंकि शौहर उस खातून की बनिस्बत उतना तालीम याफ्ता नहीं। तो समझ कर यहाँ एक नहायत अहम फ़र्क समझना होगा, वो ये कि माशरती मनसब और ख़ानदानी किरदार एक चीज़ नहीं। औरत का इल्म, तालीम, काबिलियत और बुलंद मनसब अपनी जगह काबिल कदर है, लेकिन घर के रिश्ते मुलाजमत के अहदों से नहीं चलते। दफ्तर में कोई शख्स वजीर, अफसर, डायरेक्टर, प्रोफेसर या कंपनी का सरबराह हो सकता है, लेकिन घर के दरवाजे से दाखिल होते ही असल शनाख्त फिर शौहर, बीवी, बाप और माँ की होती है। तो ज़रूरी है कि घर को दफ्तर न बनाया जाए और पेशावराना अलकाबात को इज़दवाजी ताल्लुक पर मुसल्लत न किया जाए। गोया घर में यह मुकाबला नहीं होना चाहिए कि किसकी डिग्री बड़ी है, किसकी तनख्वाह ज़्यादा है, किसका ओहदा ऊँचा है, बल्कि सवाल ये हो कौन अपनी जिम्मेदारी कितनी खूबसूरती से निभा रहा है। और इन सवालात के साथ हम अब एक ब्रेक की तरफ बढ़ेंगे। मुलाकात होती है ब्रेक के उस पार, जुड़े रहिए हमारे साथ।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
0: वेलकम बैक सामीन, एक मरतबा फिर आप सबको खुश आमदीद प्रोग्राम तहफीमुल कुरान के आज के इस हलके में। तो पिछले कई हलकों से हमारी गुफ्तगू हो रही है उमूमी एतराज़ात पर, जो इस्लाम पर ये एतराज़ात उमूमी तौर पर उठाए जाते हैं। तो ब्रेक से पहले हमारी गुफ्तगू हुई थी कि उमूमी तौर पर जो इस्लाम पर ये एतराज़ किया जाता है कि मर्द को वहाँ एक से ज़्यादा बीवियाँ रखने की इजाज़त दी गई है, हालांकि ये इख्तियार ख़वातीन को नहीं दिया गया। तो इस सिलसिले में हमारी काफ़ी लंबी चौड़ी तफसीली गुफ्तगू हुई है। अब हम और एक बुनियादी एतराज़ की तरफ बढ़ते हैं। वो नज़रिया ये है कि खालिक तो हो सकता है, लेकिन मज़ाहिब, आसमानी किताबें और मज़हबी निज़ाम इंसानों की अपनी तख्लीक हैं। तो इस एतराज़ के जवाब में समझ कर हम सबसे पहले इंसानी तारीख की तरफ मुतवज्जे होंगे। कदीम चीन की बात करें या अरब, यूनानी तहजीब, हिंदुस्तान, माया तहजीब हो या अफ्रीका, मुख्तलिफ और एक दूसरे से दूर इंसानी माशरों में किसी न किसी बुलंदतर हस्ती, मावराई हकीकत या उलूह कुव्वत का तसव्वुर पाया जाता है। तो इस तरह तारीख़ी जायज़ा लेने के बाद हमें मालूम होता है कि या तो तारीख़ की मुख्तलिफ़ तहजीबें एक ही किस्म के वहम का शिकार होती रहीं, या फिर इंसान के अंदर किसी बालातर हकीकत को पहचानने की एक बुनियादी फितरी इस्तेदाद मौजूद है। और जब कोई शख्स ये दावा करे कि कुरान किसी इंसान की तसनीफ़ है, तो कुरान का उसूल बहुत वाज़ह है, कुल हातु बुरहानकुम इन कुंतुम सादिकीन, कह दीजिए अगर तुम सच्चे हो तो अपनी दलील पेश करो। यानी इस्लाम पूछता है कि भाई आपके दावे की दलील क्या है, अगर आप कहते हैं कि कुरान इंसानी तसनीफ़ है तो इस दावे के हक़ में सबूत क्या है। इस्लाम ने तो ये चैलेंज क़यामत तक रखा है कि आप एक ही सूरा, एक ही आयत लेके आ जाइए जो कुरानी आयत और उसकी बलागत व फसाहत के मुमासिल हो। तो इंसानी तारीख में इसके मुमासिल तजुर्बा कहाँ है, कहीं भी नहीं मिलेगा आपको। इसी तरह एक दिलचस्प अकली दलील भी सुन लीजिए कि अगर ये फ़र्ज़ कर लिया जाए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ख़ुद कुरान तसनीफ किया, तो इस एसेप्शन को मानने के लिए या इस मफरूज़े को मानने के लिए बैक वक्त आपको बहुत से गैर मामूली दूसरे इफ्तराजात, एसेप्शंस, मफरूज़े कबूल करने पड़ेंगे। आप सल्लल्लाहु अलैहि वसल्लम को बेमिसाल ज़बानदा, गैर मामूली मुसलह, कानून साज, सियासी कायद, इंसानी नफसियत का गहरा शनासा और कई दहाइयों तक अपने पैगाम में गैर मामूली तौर पर साबित कदम शख्सियत मानना होगा। और फिर ये भी कि ये सब एक ऐसे शख्स ने किया जो मारूफ माने में पढ़ने लिखने की रस्मी तालीम से आरास्ता नहीं था। तो सवाल ये बनता है कि इन तमाम गैर मामूली असम्पशंस के मुकाबले में वही का दावा किस कदर जामे तौज़ीह फराहम करता है। मज़ीद एक और सवाल है कि अगर कुरान इंसानी तसनीफ़ होता तो उसका मरकज़ कौन होता। यानी इंसान जब अपनी फ़िक्र पर किताब लिखता है तो उमूमन उसमें अपनी शख्सियत की छाप छोड़ता है ना, अपनी कामयाबियों को नुमाया करता है, अपने फ़ैसलों का दिफा करता है और अपनी ज़ात को कहानी का मरकज़ किरदार बनाता है। लेकिन कुरान में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपनी ज़ात को मरकज़ नहीं बनाते, बल्कि कुरान बाज़ मौक़े पर ख़ुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके इस्लाह और तंबीह करता है। अबसा वतवल्ला अन जाअहु अलअमा, और एक मकाम पर या अय्युहन नबी लिम तुहर्रिमु मा अहल्लल्लाहु लक, और एक दूसरे मकाम पर अफल्लाहु अन्क लिम अज़िन्त लहुम। तो कुरान का मरकज़ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की ज़ाती अज़मत की दास्तान नहीं, बल्कि उसका मरकज़ अल्लाह, हिदायत और इंसान की बंदगी है। यानी उमूमी तौर पर ये तीन ज़ाविये काफ़ी अहम रहे हैं, तौहीद, रिसालत और आखिरत। और यही फ़र्क इस्लाम को किसी इंसानी शख्सियत के गिर्द घूमने वाले नज़रियाती निज़ाम से जुदा करता है। इस्लाम इंसान को किसी फ़लसफ़ी या सियासी या मुख्तलिफ रहनुमा की बंदगी में नहीं रखता, बल्कि इंसानों को इंसानों की ग़ुलामी से निकाल कर बराह रास्त अल्लाह की बंदगी से जोड़ता है। कुरान कहता है अला यालम मन खलक वहुवल लतीफुल खबीर, भला वही न जानेगा जिसने पैदा किया और वो तो बारीक बीन, हर चीज़ से बाखबर है। यानी जिसने इंसान को पैदा किया वही इंसान की फितरत, उसकी कमज़ोरी, उसकी ख्वाहिश, उसकी रूह, उसके ख़ानदान और उसकी इज्तिमाई ज़िंदगी को सबसे ज़्यादा जानता है। फिर सामने करम हुज्जियत कुरान के बाद गुफ्तगू आती है हुज्जियत नबूवत या मज़दाकियत रिसालत की बात। تو بعض یہ اعتراضات کرتے ہیں کہ نبوت کو ہم حق کیوں مانیں یا پھر رسالت کی دلیل کیا ہے، یعنی محمد صلی اللہ علیہ وسلم کے دعوی نبوت کو کیسے دیکھا جائے۔ سامعین کرام، رسول اللہ صلی اللہ علیہ وسلم کے دعوی نبوت کے بارے میں آپ تین ممکنہ صورتیں سامنے رکھ سکتے ہیں۔ یعنی عقلی طور پر اگر کوئی وحی کو نہ مانے تو اسے یہ سمجھانا ہوگا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے دعوے کی نوعیت کیا تھی۔ یعنی اگر جھوٹ کا مفروضہ معاذ اللہ ان کو یہ کہے کہ جھوٹ ہے، تو پھر سوال یہ کہ ایک شخص اتنی طویل جدوجہد، قربانی، مخالفت تو تکلیف کیوں برداشت کرے جبکہ اس کا پیغام ایک عظیم اخلاقی اور اجتماعی نظام قائم کر رہا ہو۔ اور اگر ذہنی عدم توازن کا، یعنی کہیں گے کہ ہاں یہ رسالت کے حوالے سے جو کہنے والے معاذ اللہ وہ ذہنی طور پر عدم توازن کے شکار تھے، تو ایک منظم معاشرہ قائم کرنا، لوگوں کی تربیت کرنا، ریاستی معاملات سنبھالنا اور صرف 23 برس میں تاریخ کا رخ بدل دینے والی تحریک کی قیادت کرنا، یعنی اس اسمپشن کے ساتھ کیسے جمع کیا جا سکتا ہے؟ اب جب یہ دونوں دلیل یعنی غیر حقیقی دکھائی دی تو تیسرا امکان یہ ہے کہ آپ صلی اللہ علیہ وسلم اپنے دعوی رسالت میں سچے تھے اور قرآن واقعی وحی الہی تھا، اور یہی یقین انسان کے دل کو وہ اطمینان دیتا ہے جس میں عقل اور ایمان ایک دوسرے کے حریف نہیں رہتے بلکہ ایک دوسرے کے لیے روشنی بن جاتے ہیں۔ گزشتہ انبیاء علیہ السلام کے بہت سے معجزات ان کے زمانے کے لوگوں نے اپنی آنکھوں سے دیکھے، لیکن قرآن ایک ایسی نشانی کے طور پر آج بھی ہمارے درمیان موجود ہے جسے پڑھا جا سکتا ہے، پرکھا جا سکتا ہے، اس پر غور کیا جا سکتا ہے اور اس کے دعوے سے براہ راست مخاطب ہوا جا سکتا ہے۔ اور شاید اصل مسئلہ ہمیشہ دلیل کی کمی نہیں ہوتا، کبھی انسان جانتا ہے کہ اگر اس نے حق کو حق مان لیا تو پھر زندگی پہلے جیسے نہیں رہ سکتی، پھر کچھ کام چھوڑنے ہوں گے، کچھ خواہشات کو لگام دینی ہوگی، کچھ فرائض اٹھانے ہوں گے اور اپنے آپ کو کسی اعلیٰ حقیقت کے سامنے جواب دہ ماننا ہوگا۔ تو یعنی اس کے پاس سوال صرف یہ نہیں رہتا کہ قرآن کیا اللہ کی کتاب ہے، بلکہ ایک اور سوال بھی ہمارے سامنے کھڑا ہو جاتا ہے کہ اگر دل اور عقل اس حقیقت کو پہچان لے تو کیا ہم اپنی زندگی کو اس حقیقت کے مطابق بدلنے کے لیے تیار بھی ہیں؟ کیونکہ ایمان وہ روشنی ہے جو عقل میں اترے، دل میں یقین بنے اور پھر کردار میں زندگی بن کر دکھائی دے۔ سامعین کرام، چلیں اب ایک ایسے اعتراض کی طرف بڑھتے ہیں، چونکہ آج کے اس پروگرام میں اور پچھلے کئی حلقوں میں ہم بار بار مختلف اسلام کے خلاف جو اعتراضات اٹھائے جاتے ہیں اس پر ہم نے گفتگو کی۔ تو ایک اعتراض یہ بھی ہے کہ اسلام کے بارے میں پیش کیا جاتا ہے کہ کیا اسلام جنگ، فتوحات اور تلوار کے زور پر پھیلا؟ کیا لوگوں کو خوف اور طاقت کے ذریعے مسلمان کیا گیا؟ اعتراض کرنے والے عموماً قرآن کی آیت قاتل الذین لا یؤمنون باللہ اور حدیث امرت ان اقاتل الناس جیسے نصوص پیش کرتے ہیں کہ یہی اس بات کا ثبوت ہے کہ اسلام لوگوں کو طاقت کے ذریعے مسلمان کرتا تھا۔ تو سامعین کرام، اس طرح کے دعویٰ کرنے والوں سے سامعین کرام سب سے پہلے تو تاریخی ثبوت طلب کیا جانا چاہیے۔ آپ ہی بتائیے سامعین کرام، آج دنیا کے مسلمانوں میں غیر عرب مسلمانوں کی تعداد بہت زیادہ ہے، ہر کوئی جانتا ہے۔ انڈونیشیا جیسے ممالک ہیں، آپ ہمارے سب کانٹیننٹل کے ایسی بڑی بڑی ملک ہیں جہاں مسلمانوں کی تعداد کافی زیادہ ہے۔ اگر اسلام صرف یعنی تلوار کے زور پر پھیلنے والا مذہب ہوتا تو دنیا کے مختلف خطوں میں اس کی تاریخی صورت اس دعوے سے کس طرح ہم آہنگ ہوگی؟ تو یہاں ایک بنیادی علمی فرق ضروری ہے، وہ یہ کہ مسلم سلطنتوں کی سیاسی و عسکری توسیع اور افراد کا اسلام قبول کرنا ایک ہی چیز نہیں۔ تاریخ میں مسلم حکومتوں نے جنگیں اور فتوحات کی، اصل سوال یہ ہے کہ کیا جن علاقوں میں فتوحات ہوئیں کیا ان علاقوں کے باشندوں کو لازماً تلوار کی نوک پر مسلمان کیا جاتا تھا؟ جہاں تک حدیث کا تعلق ہے، حدیث میں امرت ان اقاتل الناس یہاں اقاتل آیا ہے، اقتل نہیں آیا، یعنی قتال ایک باہمی مقابلے اور جنگ کے مفہوم سے متعلق ہے، جبکہ قتل کا لفظ محض کسی کو قتل کرنے کے معنی میں دیتا آتا ہے۔ تو یعنی مجھے لوگوں کو قتل کرنے کا حکم دیا گیا ایسا نہیں کہا گیا، بلکہ یعنی قتال مقابلہ کرنے کے لیے کہا گیا، اگر کوئی میرے ساتھ لڑنے آئے تو میں اس سے لڑوں گا۔ اور بنیادی اصول تو یہ ہے، دل کو تلوار سے مسلمان نہیں کیا جا سکتا۔ کسی شخص کے سر پر تلوار رکھ کر اسے کلمہ پڑھوا بھی لیا جائے تو محض زبان کی حرکت ایمان نہیں بن جاتی، ایمان کے لیے قلبی تصدیق درکار ہے۔ اور ایمان کی ڈیفینیشن اگر کوئی جاننا چاہے تو ہر کوئی اس ڈیفینیشن تک پہنچ سکتا ہے، جان سکتا ہے۔ تو کہیں بھی آپ کو تاریخی پس منظر میں سر پر تلوار رکھ کر کلمہ پڑھوانے کی کوئی دلیل آپ کو نہیں ملے گی, بلکہ اسلام میں دوسری طرف جزیہ کا ذکر آتا ہے, یعنی جہاں پر مسلم سلطنتوں کی عسکری اور سیاسی عروج رہا, طاقت رہی, تو وہاں قانوناً یہ کہا گیا کہ مسلمان تاکہ غیر مسلم رعایا کے دفاع اور ریاستی تحفظ کے لیے انہوں نے الگ انتظام قائم کیا تھا تاکہ وہ جزیہ ادا کریں اور اس کے مقابلے میں ان کی حفاظت کی ذمہ داری خود مسلم ریاست لے لے. تو یہاں تک تو یہ جواب واضح ہو گیا ہے کہ اسلام جو پھیلا یہ طاقت کے زور پر نہیں, بلکہ اسلام میں تو لاکرہ فی الدین ہے, کوئی زبردستی نہیں اسلام میں. یہاں تک کہ فتح مکہ کا واقعہ بھی کافی مشہور ہے, آپ سب جانتے ہیں فتح مکہ سے پہلے, یعنی جب آپ صلی اللہ علیہ وسلم کو مکہ سے نکالا گیا تو مکہ میں آپ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کو کتنا ستایا گیا تھا, ان پر ظلم ہوا, انہیں گھروں سے نکال دیا گیا, محاصرہ کیا گیا اور طرح طرح کے تکلیفیں دی گئیں. لیکن برسوں بعد جب رسول اللہ صلی اللہ علیہ وسلم فاتح کی حیثیت سے مکہ میں داخل ہوئے اور طاقت آپ کے ہاتھ میں تھی, تو اس وقت جو عمومی معافی کے واقعے کو آپ سب جانتے ہیں, تو یہ دراصل اسلام کے مزاج کی نمایاں مثال ہے. اگر مقصد محض تلوار کے ذریعے ایمان منوانا ہوتا تو فتح اور مکمل غلبے کا لمحہ اس کا سب سے بڑا موقع تھا, لیکن اس انتقام کے بجائے عفو درگزر کا کیا منظرنامہ اس وقت ہم نے دیکھا, یا پھر تاریخ ہمیں بتاتی ہے اس سلسلے میں. اور پھر سورہ نصر میں بھی آپ دیکھ لیجئے, اذا جاء نصر اللہ الفتح ورأيت الناس يدخلون في دين الله افواجا فسبح بحمد ربك واستغفره انه كان توابا, کہ فتح آئی تو حکم تکبر کا نہیں تسبیح اور استغفار کا آیا. کیا خوبصورت ترتیب ہے کہ فتح بھی ملے تو سر اونچا نہیں, سر اپنے رب کے سامنے جھک جائے. تاریخ میں ہمیں ایک معروف واقعہ ملتا ہے کہ میدان جنگ میں ایک شخص نے آخری لمحے میں لا الہ الا اللہ کہا, مگر ایک صحابی نے یہ سمجھتے ہوئے اسے قتل کر دیا کہ اس نے جان بچانے کے لیے کلمہ پڑھا ہے. جب رسول اللہ صلی اللہ علیہ وسلم کو معلوم ہوا تو آپ صلی اللہ علیہ وسلم نے سخت لہجے میں فرمایا کہ کیا تم نے اس کا دل چیر کر دیکھ لیا تھا؟ تو اس واقعے سے یہ بات ثابت ہوتی ہے کہ تلوار کے زور سے کوئی فیصلہ نہیں کیا جا سکتا, بلکہ دل سے اسلام کو قبول کرنا ہوگا. تو سامعین کرام, یہ تصور بالکل غلط ہے کہ اسلام کو طاقت کے زور پر یا تلوار کے زور پر پھیلایا گیا ہے, یعنی گویا کہ ہر شخص کے سامنے صرف دو راستے ہوتے, مسلمان ہو جاؤ یا قتل ہو جاؤ. یہ بالکل ایک غلط سوال ہے. آپ سب جانتے ہیں کہ جہاں قرآن میں قتال کے حوالے سے آیات ہیں وہاں پر یہ آیات بھی ہیں جہاں پر رسول صلی اللہ علیہ وسلم کو کیا کہا گیا, رحمت للعالمین, ارشاد خداوندی ہے وما ارسلناک الا رحمت للعالمین. مزید یہ بھی ارشاد ہے فمن شاء فلیؤمن ومن شاء فلیکفر. اسی طرح آپ اگر تاریخ کو دیکھ لیں تو مصر کے فتح کے بعد بھی وہاں مسیحی آبادی صدیوں تک موجود رہی. تو اس طرح جہاں پر اسلام کی فتوحات ہوئی ان علاقوں میں صدیوں تک غیر مسلم مذہبی برادریوں کا باقی رہنا خود ایک اہم تاریخی سوال پیدا کرتا ہے. تو بات یہ ہے کہ تلوار شہر کا دروازہ تو کھول سکتی ہے, دل کا دروازہ نہیں. سلطنتیں طاقت سے وسیع ہو سکتی ہیں, مگر عقیدہ یہ طاقت کے بل بوتے پر نسل در نسل دلوں میں زندہ نہیں رہ سکتا. تو سیاسی سلطنت کے پھیلاؤ اور دین کے لوگوں کے دلوں میں ترنے کے درمیان فرق اس کو صحیح سے سمجھنا چاہیے. اور آج تو دنیا کا نقشہ بھی بدل چکا ہے سامعین کرام. مسلمان عالمی عسکری طاقت کے واحد مالک نہیں, اس کے باوجود دنیا میں مسلمانوں کی تعداد بہت بڑی ہے. تو یہ تھے کچھ اعتراضات اور ان کے جوابات. اوورال سامعین کرام, اگر ذہن میں شبہ ہے تو اسے چھپائے نہیں, اگر کوئی سوال پریشان کرتا ہے تو اسے بھاگیے نہیں, سوال کیجئے, پڑھیے, قرآن کو خود سمجھیے, سیرت رسول صلی اللہ علیہ وسلم کو دیکھیے اور تاریخ کو شواہد کے ساتھ پڑھیے, کیونکہ کبھی ایک سچا سوال انسان کو شبہ سے یقین تک, اضطراب سے اطمینان تک اور بھٹکتے ہوئے ذہن سے اپنے رب کی معرفت تک پہنچا دیتا ہے. اور اگر آپ کے پاس بھی کوئی ایسا شخص ہے, مسلمان ہو یا غیر مسلم, جس کے ذہن میں دین, قرآن یا اسلام کے بارے میں سوالات ہیں, تو ضرور آپ ان سے بھی گفتگو کیجیے, ان تک یہ باتیں پہنچائیے, شاید آپ کے ذریعے کسی ذہن کی گرہ کھل جائے, کسی دل کی دھند چھٹ جائے اور کسی مسافر کو راستہ دکھائی دے. اور اس کے ساتھ سامعین, آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت. سبحان اللہ بحمده سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك.
2: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM107 कतर। दिल से देसी।
3: जेन ज़ी की डिक्शनरी में एक वर्ड होता है फोमो, फीलिंग।